0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मारि जाऊ
1: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900
5: होइन ए हजुर उठ्नुहोस् न भन्या टायर मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
6: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायर मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
5: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
7: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा
8: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस् प्रोप्राइटर दिपेन्द्र थापा दिपेन्द्र लेखापढी सेन्टर दिङला बजार भोजपुर सम्पर्क नम्बर 98 42 59 0 35

0: डिभिजन वन कार्यालय खाँदबारी संस्था सभाको अनुरोध।
1: आगो र वन ढिलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन ढिलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिरीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रूखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौं।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन एन्ड बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँदबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
3: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली। सम्पर्क नम्बर
3: 0295602048,
4: 9842059801
3: र 9852058।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98-044-00-332, 98-421-12-249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादवारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि

0: अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नुपर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरी राख्नुपर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि। सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय हात जारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98537817 र 0295268017।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपोती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपड़ा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीको दर भावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय 7-9 तुमिङचार सन्फा सभा।
3: के को अवरोध हो यो बाटो बाटो फेरि?
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
4: निकिता किराना पसल नै किन?
3: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
4: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
3: निकिता किराना पसल तुमलिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
5: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-5589-89। मिसन टेडेन सप्लायर्स,
3: हातबारी 9 तुमलिङकार सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
4: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3 मङ्गलादेवी थान सुमनचोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029560-553।
6: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
7: त्यो खानपारीको टुली खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
8: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिसका सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजो मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी सङ्खुवा सभा। प्रोप्राइटर बलराम कटवाल। सम्पर्क नम्बर 9862-13-83-93, ईश्वरी कटवाल 9842-10-76-29 र 029560-508। साथमा खानबारी 1 को टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्लाह र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: एहे भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छु, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, शङ्खसभा। सम्पर्क 9842-36-56-31, 9870-13-265।
1: पाँच कपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच कपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच थपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0-29-41-10-88 र 98-15-35-36-56।

अलैची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 5/56 डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक

0: जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खातबारी 9 तुम्लिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खातबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्रे 4 पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: अहिलेसम्म त सिन्दुर हालेकै छैन, हेर्दै जान
1: पनि हुन सक्छ।
0: ओए के सुतिरा त, आमा त बिहेको दिन लम्बा गर्ने नसोच है।

कलेजमा थिए दुई सुन्दरी, दुवैको नाम थियो चम्पा। चम्पाका पछाडि लाग्थे केटाहरू। कलेजमा थियो एउटा गायक, अनि एक दिन

यो संसार कस्तो विडम्बना, साँच्ची नै आज कति धेरै माया प्रेममा फसेर केही समयमा बेर्छना नै छुट्छन्। अचम्म लाग्छ यो संसारलाई देखेर, तर पनि केही छैन, आखिर यस्तै रहेछ जिन्दगी। कसैको जीवनमा मिलाप हुन्छ, कसैको जीवनमा छुटछाडी रुवावासी मिलाप हुन्छ। यस्तै छ यो स्वार्थी संसार, हो यस्तै छ यो स्वार्थी संसार।

दर्शकबिन तपाईहरु अहिले सुन्दै हुनुहुन्छ विमलदास छेत्री र विष्णु माझीको समुद्र स्वरमा अनि युवराज भुसालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको सजीव नेपाली लोकदोहोरी गीत मनको ढोको

दर्शकबिन एकदमै मिठो गीत रहेको थियो, तपाईँहरूलाई पनि यो गीत मन पर्यो होला भन्ने आशा राखेको छु। तपाईँहरूले माया अनि साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। दर्शकले हाम्रो यस युट्युब च्यानलमा अझै पनि जोड्नु भएको छैन भने नेपाली गीत संगीतहरूको लागि हाम्रो यस सीआर इन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसन अन गर्नु पनि नजुटाउनुहोला। दर्शकबिन अर्को भिडियोमा तपाईँहरूमा चाहिँ नयाँ गीतका साथ आउने वाचा गर्दै आजको यस विषयबाट म जीआर भट्ट पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: विश्व उच्च पदस्थ सैनिक समेत सम्पत्ति छानबिन गर्ने अधिकार आयोगलाई दिएको छ। आयोगका अध्यक्ष भण्डारीका अनुसार उजुरीका लागि कुनै समय सीमा नतोकिएकाले छानबिनको क्रममा जुनसुकै बेला पनि उजुरी दिन सकिनेछ।
1: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले व्यवसायी दीपक भट्टसँग जोड़िएका 56 जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीको शेयर कारोबार रोक्का राख्न पत्र पठाएको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिश गरेको सीआईबीले तितो पत्र सम्बन्धी ऐन 2063 अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै तितो पत्र बोर्डलाई पत्र लेखेको हो। सीआईबीले उल्लेखित व्यक्तिहरूको नाममा तितो पत्र बजारमा भएको सम्पूर्ण लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। साथै अनुसन्धान नसकिदासम्म उनीहरूको शेयर बिक्री वा हस्तान्तरणमा पूर्ण रोक लगाउन समेत भनिएको छ। शेयर कारोबार रोक्का राख्न भनिएकाहरूमा हिमालयन री इन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, हिमालयन सेक्युरिटी ब्याङ्कर, क्याप्सर लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्सुरेन्स, हिमालयन इन्भेस्टमेन्ट ब्याङ्कर्स, प्रोटेक्ट माइक्रो इन्सुरेन्स र हिमालयन लाइफ इन्सुरेन्सका व्यवस्थापक तथा मुख्य शेयरधारीहरू रहेका छन्।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी र सशक्त रूपमा अघि बढ़ाउने भएको छ। आज बसेको कंग्रेस संसदीय दलको बैठकले संसदमा पार्टीको आगामी रणनीति र भोलि प्रस्तुत हुने नयाँ आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल गरेको हो। बैठकको निर्णयबारे जानकारी दिँदै प्रमुख सचेतक वासुना थापाले संसदीय दलको कार्य समितिमा रिक्त रहेका पदहरूलाई पूर्णता दिने र संसदका विषयगत समितिहरूको अध्ययनका लागि पार्टीका तर्फबाट तोक्ने विषयमा समेत सहमति भएको जानकारी दिनुभएको छ। यसै गरी कंग्रेसले आगामी बजेटमा विगतको जस्तो भौतिक पूर्वाधारमा मात्र केन्द्रित हुने परम्परालाई तोड्दै आम नागरिकको प्रत्यक्ष सरकार रहने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति उत्तरदायी र जिम्मेवार नभएको निष्कर्ष निकाल्दै बहुमतको दम्भमा सत्तापक्ष मनोमानी ढंगले अघि बढ़ेको आरोप लगाएको छ। गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरिएको र अनुपस्थितिको कारण समेत नजनाएको भन्दै कंग्रेसले आपत्ति जनाएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै मीडिया स्टन्ट गर्नुभन्दा सत्य तथ्य छानबिन गरी कानून सम्मत रूपमा अगाडि बढ़न कंग्रेसले सरकारको ध्यान आकर्षण गराएको छ।
2: म त यसलाई जनताप्रतिको उत्तरदायित्वको कमी र गैर जिम्मेवारीको रूपमै लिन्छु, किनभने हिजोको अभ्यासमा अहिलेसम्मको अभ्यासमा चाहिँ यो भएको छैन। होइन, अब के भने उहाँले आफू आउन नसक्ने कारण बताइदिन पर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै, किनभने म यस्तो ठाउँमा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठिक छैन या म बाहिर जाँदैछु मेरो यस्तो व्यस्तता छ भनेर कारण देखाइदिनु भएको भए हुन्थ्यो। 23मा संलग्न जतिजनालाई उहाँहरूले भन्नुभएको छ 24मा पनि त्यति नै हुनुहुन्छ र कानूनसम्म जानुहुन्छ भने कानूनभन्दा माथि कोही पनि हुँदैन। नेपाली कंग्रेसले कानूनसम्म जो कोही आउँछ भने पनि यसमा हाम्रो नेपाली कंग्रेसको धारणालाई हामी स्वीकार गर्न हामी स्वीकार गर्नेछौँ, किनभने कानूनभन्दा माथि कोही पनि छैन तर कानूनसम्म जान पर्यो।
3: आँखा छैन तेरो
1: सिंहदरबार परिसरभित्र अस्थायी तहरमा सञ्चालन
3: भइरहेको
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयपछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले ती चमेना गृह बन्द गर्न पत्राचार गरेको हो। यस अन्तर्गत गृह, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन र संचार मन्त्रालय परिसरमा रहेका अस्थायी चमेना गृहलाई आगामी जेठ 27 गतेभित्र बन्द गरिसक्न निर्देशन दिइएको छ। यसै गरी सिंहदरबारभित्रै रहेका नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको कार्यालय र परिसरका चमेना गृह पनि हटाइने भएको छ। संघीय संसद सचिवालयले पूर्वाधार विकास मन्त्रालयको पत्र अनुसार दुवै दलका कार्यालयलाई पत्र लेख्दै 15 दिनभित्र चमेना गृह हटाउन भनेको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि जेठ 15 गते आफ्नो पार्टी स्थापना दिवस मनाउने भएको छ। भोलिदेखि पार्टी गौरवशाली 36 वर्षमा प्रवेश गर्न लागेको अवसरमा चामहिले स्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार भोलि बिहान 9 बजे केन्द्रीय कार्यालयमा झटो तोलन तथा शुभकामना आदान प्रदान कार्यक्रम तय गरिएको छ। स्थापना दिवसको अवसरमा राप्रपाले आफ्ना अग्रज नेता, पदाधिकारी, देशभरका कार्यकर्ता तथा शुभेच्छुकहरूलाई चाभैल स्थित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। स्थापना कालदेखि हालसम्म पार्टीले बोकेका एजेण्डा र भावी रणनीतिका विषयमा समेत भोलि छलफल हुने पार्टीले जनाएको छ।
1: जनता समाजवादी पार्टी जसपा नेपालले विभिन्न राजनैतिक दलसँग एकता तथा सहकारीका लागि वार्ता समिति गठन गरेको छ। वार्ताका लागि पार्टीले केन्द्रीय समिति सदस्यहरू रकम सेमजोङ, रेणु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच एकता सम्पन्न भई समायोजनको प्रक्रिया अगाडि बढ़िसकेको सन्दर्भमा पार्टीले यो नयाँ तदर्थ पहल थालेको हो। समायोजन कार्यलाई व्यवस्थित बनाउन पार्टीले विभिन्न कार्यदल समेत गठन गरेको छ। जसपा नेपालले डाक्टर सीके रावत नेतृत्वको जनमत पार्टीसँग पनि एकताका लागि छलफल जारी राखेको जनाएको छ। केन्द्रीय सदस्य डाक्टर सुरेन्द्र झाका अनुसार जनमत पार्टीसँगको एकता वार्ता सकारात्मक रूपमा अगाडि बढ़ेको छ।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यालयका लागि सञ्चालन गरिएको दिवा खाजा कार्यक्रममा हालसम्म 3,76,68,00,000 रूपियाँ खर्च भएको छ। स्थानीय तह मार्फत सञ्चालन गरिएको यस कार्यक्रमबाट देशभरका 28,24,000 भन्दा बढ़ी बाल बालिका लाभान्वित भएका छन्। मन्त्रालयका अनुसार उच्च शिक्षातर्फ विभिन्न विश्वविद्यालयका 787 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने सीटीभीटी मार्फत 1,385 जनालाई औद्योगिक प्रशिक्षार्थी तालिमका लागि छनौट गरिएको छ। यसै गरी भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुननिर्माणका लागि 43 विद्यालयको भौतिक पूर्वाधार विकास कार्य शुरू गरिएको छ।
1: भारत सरकारको अनुदान सहयोगमा नेपालका विभिन्न 8 जिल्लामा 14 विद्यालय पुननिर्माणका लागि सम्झौता भएको छ। निर्माण सम्बन्धी सम्झौता पत्रमा ठेकेदार कम्पनी र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबीच हस्ताक्षर भएको हो। भारतीय राजदूतावासका अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौँ, काभ्रे पलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा विद्यालयहरू निर्माण गर्न 56,02,00,000 रूपियाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आउँदो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
2: हुन्छ नि भाइ, अब एमसेलमा पैसा असुल
1: हो र?
2: हो नि, एमसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
1: गर्छ रहेछ, अब म पनि पैसा असुल गर्छु।
2: आजै #123# डायल गर्नुहोस् वा एमसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एमसेल, नेपालकै लागि।
0: New year, new fight. माइटियासँग स्मार्ट लाइट।
3: यो नयाँ वर्षको अवसरमा माइटियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। सरकारले नसर्ने रोग नियन्त्रण, क्यान्सर परीक्षण तथा विश्व स्वीकृत स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राख्दै देशभर स्वास्थ्य पूर्वाधारको काम अगाडि बढ़ाएको छ। स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयको प्रगति विवरण अनुसार 30 वर्ष माथिका नागरिकलाई लक्षित गरी चलाइएको नसर्ने रोग स्क्रीनिङ अभियान अन्तर्गत हालसम्म देशभर 4,16,000 भन्दा बढ़ीको स्वास्थ्य परीक्षण गरिएको छ। यस्तै स्तन क्यान्सरको प्रारम्भिक पहिचानका लागि 54,800 भन्दा बढ़ी महिलाको स्क्रीनिङ सम्पन्न भएको मन्त्रालयले जनाएको छ। विश्वस्तरीय स्वास्थ्य सेवातर्फ वीर अस्पतालमा 55 बेडको अत्याधुनिक आकस्मिक सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। यता बाल स्वास्थ्य सेवातर्फ कान्ति बाल अस्पतालमा 1,000 शैय्या विस्तारका लागि 88 करोड़ रूपियाँ विनियोजन भई परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढ़िसकेको मन्त्रालयले जनाएको छ।
6: विगत 12 दिनदेखि आन्दोलनरत मिटर ब्याज पीड़ितले आगामी मंगलबार धनुषा जिल्ला अदालत घेराउ गर्ने भएका छन्। आज जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपाल मिथिला कमाण्डले यस्तो घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै मिथिला कमाण्डका इन्चार्ज मोहन महतोले विगत 12 दिनदेखि शान्तिपूर्ण आन्दोलन र छलफल चलाउँदा पनि राज्य पक्ष र मिटर ब्याज धनीले आफ्ना समस्याप्रति कुनै वास्ता नगरेकाले आन्दोलनलाई थप सशक्त बनाउन लागि बताउनुभयो।
5: केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको उपत्यका मेयर्स फोरमले आरोप लगाएको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले यो निर्णय संविधान र शिक्षा ऐनको मर्म विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग माग गरेको छ। शिक्षा ऐन अनुसार विद्यालय वर्षमा 220 दिन सञ्चालन हुनुपर्नेमा आइतबार पनि विदा दिँदा 190 दिन पनि पढ़ाई हुन नसक्ने फोरमका अध्यक्ष एवं ललितपुरका मेयर श्री बाबु महर्जनले बताउनु भएको छ। संविधानको अनुसूची 8 ले आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले आवश्यक परे कानूनी प्रक्रियामा जाने चेतावनी समेत फोरमले दिएको छ।
6: देशका विभिन्न स्थानमा विगत 24 घण्टामा भएका विपदका घटनामा परि 3 जनाको मृत्यु भएको छ भने 7 जना घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर 47 वटा विपदका घटना दर्ता भएका हुन्। यी घटनाहरूबाट करिब 3,96,30,000 रूपियाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो 24 घण्टामा सबैभन्दा बढ़ी हावाहुरीका घटना भएका छन्।
5: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै लाखौं रूपियाँ ठगी गर्ने 6 जनालाई प्रहरीले काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुरका रामबहादुर आली मगर, सिराहा घर भएका आशिष कार्की, काठमाण्डु टोखा बस्ने लोकबहादुर श्रेष्ठ र तुलसापुन मगर, पाल्पा तामसेनका कृष्ण प्रसाद पोखरेल र चन्द्रागिरी बस्ने प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले क्यानेडा, न्यूजील्याण्ड, यूके, अमेरिका, यूएई र सर्बिया पठाइदिन्छु भन्दै 11 जना पीड़ितहरूबाट 97,58,000 रूपियाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: हाम्रो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। इन्धन तथा निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्य वृद्धिका कारण गम्भीर संकटमा परेका निर्माण व्यवसायीहरूको मागप्रति नेपाल उद्योग वाणिज्य महासंघले ऐक्यबद्धता जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै चरममा आर्थिक संकट, आर्थिक तथा मानसिक दबावमा परेका व्यवसायीहरूको समस्या समाधानका लागि सरकारसँग मूल्य समायोजनको व्यवस्था गर्न आग्रह गरेको हो। मूलुकको पूँजीगत खर्चको झण्डै 80% हिस्सा ओगट्ने र 20 लाख भन्दा बढ़ीलाई रोजगारी दिने निर्माण उद्योग ठप्प हुँदा समग्र अर्थतन्त्र प्रतिकूल प्रभाव परेको महासंघले जनाएको छ। अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीहरूलाई 10 अर्ब रूपियाँ भन्दा बढ़ी नोक्सानी भइसकेको दावी गरिएको छ।
2: प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको बाँधमा गियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ। रसुवाका संघीय सांसद मोहन आचार्य र नेपालका लागि कोरियाली राजदूत पार्क ताएउङ लगायतको उपस्थितिमा आज आयोजित विशेष कार्यक्रममा तीनवटा वियर गेट मध्ये पहिलो गेटको जडान र परीक्षण सम्पन्न भएको हो। कोरियाली कम्पनीको अगुवाईमा रसुवामा निर्माण भइरहेको यो आयोजना वैदेशिक लगानीमा बनिरहेको देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो।
1: अब विदेशका खबर। भारतको पूर्वी राज्य बिहारमा डुंगा पल्टिँदा 3 जनाको मृत्यु भएको छ, अन्य 5 जना बेपत्ता भएका छन्। पटना नजिकै गंगा नदीको उमानाथ घाट क्षेत्रमा आज यो दुर्घटना भएको हो। अचानक आएको तीव्र हावाहुरीका कारण 15 जना सवार डुंगा पल्टिएको र तीमध्ये अधिकांश महिला रहेको स्थानीय प्रहरीले जनाएको छ। हालसम्म 7 जनाको सकुशल उद्धार गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।
2: लेबनान र इजरायल बीच अमेरिकी मध्यस्थतामा भोलि हुन लागेको शान्तिवार्ता अघि इजरायलले लेबनानमा हवाई आक्रमण तीव्र पारेको छ। दक्षिणी लेबनानको साइडम शहरमा इजरायलले आज गरेको हवाई हमलामा एक आवासीय भवनलाई लक्षित गर्दा 3 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। सैन्य स्तरको यो वार्ता सफल भए जून महिनाको पहिलो साता कूटनीतिक तहमा वार्ता हुने कार्यतालिका छ। यसैबीच इजरायल लेबनान सीमा क्षेत्रमा हिजबुल्ला समूहको ड्रोन आक्रमणमा परि एक 20 वर्षीय इजरायली सार्जेन्टको मृत्यु भएको छ। आक्रमणमा अन्य 2 सैनिक घाइते भएका छन् र तनाव बढ़दै गएपछि इजरायली सेनाले लेबनानको जाजानी नदीभन्दा दक्षिणका क्षेत्रलाई युद्ध क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई तत्काल ठाउँ खाली गर्न चेतावनी दिएको छ।
1: सन् 2022 शुरू भएको युक्रेन युद्धमा अहिलेसम्म रूसका करिब 5 लाख सैनिक मारिएको बेलायतको सबैभन्दा ठूलो गुप्तचर निकाय जीसीएसक्यूले दावी गरेको छ। निकायकी प्रमुख एन किस्ट बटलरले आफ्नो पहिलो सार्वजनिक सम्बोधनका क्रममा युक्रेनमाथिको आक्रमण शुरू भए यता रूसले ठूलो संख्यामा सैन्य क्षति बिहोर्नु परेको तथ्याङ्क सार्वजनिक गरेकी हुन्।
2: अब खेलकुद। एसियन गेम्स महिला क्रिकेट छनौट अन्तर्गत नेपाल समूह बीको विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले इण्डोनेसियालाई 4 विकेटले पराजित गरेको हो। इण्डोनेसियाले दिएको 114 रनको विजय लक्ष्य नेपालले 19 ओभर 3 बलमा 6 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा कप्तान इन्दु वर्माले अभिजित 42 रनको महत्वपूर्ण

0: हकी खेलिन्। नेपालले अब सेमी फाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ। शीर्ष तीन टोली एसियन गेम्सका लागि छनौट हुने प्रतियोगितामा सेमी फाइनल जितेमा वा पराजित भएर पनि तेस्रो स्थान हासिल गरेमा नेपाल एसियन गेम्सका लागि छनौट हुनेछ।
1: नेपाल क्रिकेट संघ ख्यामले सिंगापुरमा आयोजना हुने मेन्स एसियन गेम्स क्वालिफायर खेल्न जाने नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको विदाई गरेको छ। आगामी मे 31 जून 9 सञ्चालन हुने उक्त प्रतियोगिताका लागि 14 सदस्यीय टोलीको विदाई गरिएको हो। यसपटक टोलीको कप्तानको जिम्मेवारी अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई सुम्पिएको छ। टोलीमा कुशल भोटेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप लामिछाने, सम्पाल खामी र करण केसी लगायतका खेलाड़ीहरू समावेश छन्।
0: नेपाली मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँट यूएफसीको प्रतिष्ठित छनौट प्रतियोगिता रोड टू एफसी सिजन 5 सेमी फाइनलमा प्रवेश गरेका छन्। केही दिन अघि भएको क्वार्टर फाइनल भिडन्तमा फिलिपिन्सका फाइटर किम्बर्ट एलेजोन्टोजोलाई पराजित गर्दै रविन्द्रले सेमी फाइनलको यात्रा तय गरेका छन्। प्रतियोगिताको तालिका अनुसार रविन्द्रले शुरूमा म्याटी यानसँग खेल्ने तय भए पनि यान घाइते भएपछि उनको स्थानमा फिलिपिन्सका अल्टी आलिन्टोजोन आएका थिए। ब्यान्टम वेट टोल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले श्रेणीमा विजेता बनेमा यूएफसीको मुख्य स्टेजमा छनौट हुने ऐतिहासिक अवसर प्राप्त गर्नेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: सार्वजनिक पदाधिकारी विरूद्ध सम्पत्ति छानबिन आयोगमा उजुरीको ओइरो। 2 सातामै 250 भन्दा बढ़ी उजुरी दर्ता। दीपक भट्टसँग जोड़िएका व्यक्तिमाथिको अनुसन्धान शुरू। 56 लगानीकर्ताको शेयर कारोबार रोक्का।
0: संसदमा प्रतिपक्षी भूमिका थप सशक्त बनाउने कांग्रेसको निर्णय। प्रधानमन्त्री शाहगढ़ जिम्मेवार बनेको आरोप। बजेटमा स्वास्थ्य र शिक्षामा लगानी बढ़ाउन दवाब। राप्रपाले भोलि स्थापना दिवस मनाउने। जसपा नेपाल पार्टी एकताको पहलमा वार्ता समिति गठन।
1: विद्यालय पोषण र स्वास्थ्यमा अरबौं लगानी। भूकम्पले क्षतिग्रस्त 43 विद्यालयको पुननिर्माण हुँदै वीर अस्पतालमा अत्याधुनिक आकस्मिक सेवा शुरू। आन्दोलन थप सशक्त बनाउँदै मिटर ब्याज पीड़ित। जेठ 19 धनुषा अदालत घेराउ गर्ने।
0: भारतको बिहारमा डुंगा पल्टिँदा 3 मृत्यु। 5 बेपत्ता। शान्ति वार्ता नसिकदै गर्दा लेबनानमा इजरायली हवाई हमला। हिजबुल्ला संघको विवादले सीमा क्षेत्रमा तनाव। युक्रेन युद्धमा 5 लाख रूसी सैनिक मारिएको बेलायती गुप्त निकायको दावी।
1: र एसियन गेम्स महिला छनौटमा इण्डोनेसियामाथि नेपालको जीत। सिंगापुर जाने क्रिकेट टोलीको विदाई। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको सेमी फाइनलमा।
0: अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो

थियो हाम्रो इजरायलको हमासँगको, त्यति बेला पनि हामीले रेडियो

पहाडहरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झगलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु।

सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ। लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ। कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर।

पहरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झगलको म लेख्दैछु मनले के दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा। यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाँच दिन। जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाकै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ।
0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिला न हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाकै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ। प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 97134300051। न्यू भीमसेन वस्त्रालय, 9 तुमिन्जार, सन्फा सभा।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसलले किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804058989 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
1: त्यो खानपारी कटुनी खेल बस्दा छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
2: गुणस्तरीय एक दिने ब्रोइलर गिरिराज लेयर लोकल चल्ला हाँस टर्की बट्टाई कालिका चल्ला माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो गाई भैँसी बाख्रा बङ्गुरको दाना साथै दिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजको लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा सभा प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 029560508। साथमा खानदारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783।
3: साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातदारी तीन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98525 51753 र 029560553।

0: एहे भान्जी,
1: मामा नमस्कार। मेला जान लागे के नि मामा?
0: मेलापात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छ नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842 36 56 31, 9807013 265।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडा गाउँ स्कूल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536356।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी टिनको माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, दुई पाङ्रे चार पाङ्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत वेल्डिङ डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।